0: اور اشفاق صاحب کا کیا ہوا؟
1: ارے وہ کیا کم تھا، اسے تو جیسے صدیوں سے انتظار تھا اسی دن کا۔
0: وہ اس دن کافی خوش تھا۔
1: اشفاق نے اس دن اپنے لیے خاص طور سے نئے کپڑے منگوائے، عطر چھڑکا اور قرآن شریف کا بکتا ٹانگے کلمہ پڑھتے ہوئے خوشی خوشی پھانسی کے تختے کی طرف بڑھ چلا، اور وہاں پہنچ کر اس دیوانے نے پہلے پھندے کو چوما اور بولا،
2: اے میری محبوبہ، مجھے معلوم تھا کہ نکاح کے لیے تو میرا انتظار کر رہی تھی، لو میں آ گیا اور اب ہم دونوں اس طرح ملیں گے کہ کوئی ہمیں جدا نہیں کر سکے گا۔ تنگ آ کر ہم بھی ان کے ظلم سے، بے داد سے، چل دیے سوئے عدم زندان فیض آباد سے، زندان فیض آباد سے۔
3: واقعی چاچا، آپ نے تو ہماری آنکھیں کھول دی، کتنے اندھے تھے ہم، شاید اپنے آپ سے بھی آنکھ نہیں ملا پائے۔
1: اب بھی وقت ہے بیٹا، سنبھل جاؤ، اور کچھ نہیں تو ان کی قربانی کا مطلب سمجھو۔ انہوں نے غر دیش آزاد کیا ہے تو تم لوگوں سے اس دیش کی ترقی کے لیے جو بن پڑے وہ کرنا چاہیے۔
4: ہاں چاچا، اب ہم آزادی کی قیمت سمجھ گئے ہیں، اور مل کے کریں گے وہ سب جس سے دنیا پہ چھا جائے ہندوستان ہمارا۔
5: निर्देशन मॉरिस लाजरस, परिकल्पना श्रीराम तिवारी, समन्वय संजय यादव, निर्माण और प्रस्तुति स्वराज संस्थान संचालनालय, मध्य प्रदेश शासन संस्कृति विभाग।
6: जिंदगी आसान बनाने के लिए आइए सुनते हैं शिवानी बहन के श्रेष्ठ विचार।
7: Now we need to understand, आज जितनी बीमारियां हो रही हैं, जबकि हम आज हेल्थ के बारे में ज्यादा अवेयर हैं, ज्यादा ध्यान रखते हैं, ज्यादा हमारे पास मेडिकल ट्रीटमेंट्स हैं, फिर भी बीमारियां ज्यादा हैं, ठीक है। चाहे वो हमारी साइकोसोमैटिक इलनेसेस हो गई कि हाई कोलेस्ट्रॉल हुआ, ब्लड प्रेशर हुआ, शुगर हुआ, या आज के जो समय में है वो है ज्यादा मेंटल हेल्थ इलनेसेस, कि डिप्रेशन, एंग्जाइटी, स्ट्रेस, पैनिक अटैक, दिस आर बिगिनिंग स्टेजेस। अब ये सारी चीजें क्यों हुई? क्योंकि बहुत बहुत बहुत सालों से हमारा जो थिंकिंग पैटर्न था वो एक अलग तरह से चलते चलते चलते, चाहे वो गुस्से को कहें, चाहे हर्ट को कहें, कोई भी इस तरह का जो कंफर्टेबल नहीं था, ना मन के लिए ना शरीर के लिए।
6: आप सुन रहे हैं पुणेरी आवाज 107.8 FM। खुश रहो, खुशियां बांटो।